0: اس منصوبے کا مقصد خواتین کی معاشی خود مختاری، خود اعتمادی اور سماجی تحفظ کو فروغ دینا ہے۔ اقلیتی نوجوانوں کو روزگار کے مواقع فراہم کرنے کے مقصد سے 9 جون کو ریڈ روز پیلس نامپلی میں ایک میگا جاب میلہ منعقد کیا جا رہا ہے۔ یہ پروگرام تلنگانہ مائنارٹیز فائنانس کارپوریشن کے زیر اہتمام منعقد ہوگا۔ اس موقع پر ریاستی وزیر اقلیتی بہبود محمد اظہر الدین جاب میلے کا افتتاح کریں گے۔ منتظمین کے مطابق اس پروگرام کا مقصد اقلیتی نوجوانوں کو مختلف شعبوں میں روزگار کے مواقع فراہم کرنا اور انہیں بہتر مستقبل کی جانب راغب کرنا ہے۔ حیدرآباد محکمہ موسمیات نے کہا کہ آئندہ 2 سے 3 روز کے دوران جنوب مغربی مانسون کے تلنگانہ کے بعض علاقوں تک پھیلنے کے لیے موسمی حالات سازگار ہیں۔ محکمہ کے مطابق مہاراشٹرا، کرناٹک، تلنگانہ کے چند علاقوں اور آندھرا پردیش سمیت کئی دیگر ریاستوں میں بھی جنوب مغربی مانسون کے مزید پیش قدمی کرنے کا امکان ہے۔ محکمہ موسمیات نے پیش قیاسی کی ہے کہ تلنگانہ کے مختلف اضلاع میں 12 جون تک بارش ہونے کا امکان ہے۔ بی آر ایس کے ڈپٹی فلور لیڈر ٹی ہریش راؤ نے الزام عائد کیا کہ ریاست کے ساتھ دریائے گوداوری کے پانی کے معاملے میں ناانصافی ہو رہی ہے، لیکن کانگریس حکومت خاموش تماشائی بنی ہوئی ہے۔ انہوں نے کہا کہ گوداوری نلملا ساگر پروجیکٹ کے نام پر پولاورم پروجیکٹ سے پانی آندھرا پردیش منتقل کرنے کی سازش کی جا رہی ہے۔ ریاست میں تمام نجی میڈیکل کالجوں کو ایم بی بی ایس طلبہ سے صرف 4.5 سال کی فیس لینے کی ہدایت جاری کی گئی ہیں۔ کالوجی ہیلتھ یونیورسٹی نے اس ضمن میں باقاعدہ احکامات جاری کیے ہیں۔ یونیورسٹی کے مطابق حالیہ دنوں میں والدین کی جانب سے شکایت موصول ہوئی تھی کہ بعض کالج زائد فیس وصول کر رہے ہیں۔ نیشنل میڈیکل کمیشن کے رہنمایانہ اصولوں کے مطابق کالجوں کو صرف 4 سال 6 ماہ تک ہی فیس لینے کی اجازت ہے۔ آخر میں سرخیاں ایک بار پھر۔ مرکزی وزیر کشن ریڈی نے وزیر اعلیٰ ریونت ریڈی کو چیلنج کیا کہ وہ کسی بھی مسئلے پر کہیں بھی مباحث کے لیے تیار ہیں۔ ریاست میں اسکولوں کی کشادگی اس مہینے کی 12 تاریخ کے بجائے 15 تاریخ کو عمل میں آئے گی، حکومت نے کیا اعلان۔ مرگ کے موقع پر مچھلی پرساد کی تقسیم کل سے نامپلی ایگزیبیشن گراؤنڈ میں شروع ہوگی، اس کے لیے ٹریفک تحدیدات عائد کی گئی ہیں۔ اور حیدرآباد محکمہ موسمیات نے کہا کہ آئندہ سے 2 سے 3 روز کے دوران جنوب مغربی مانسون کے تلنگانہ کے بعض علاقوں تک پھیلنے کے لیے موسمی حالات سازگار ہیں۔ خبریں ختم ہوئیں۔
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں جیا بھارتی۔ بھارت اور انڈونیشیا سنیکت آیوگ کی بیٹھک آج نئی دلی میں سمپن ہوئی۔ बैठक की सहअध्यक्षता विदेश मंत्री सुब्रमण्यम जयशंकर और इंडोनेशिया के विदेश मंत्री सुगियानो ने की। बैठक के दौरान दोनों नेताओं ने व्यापक रणनीतिक भागीदारी के अंतर्गत द्विपक्षीय संबंधों के समस्त पहलुओं की समीक्षा की। दोनों पक्षों ने राजनीतिक मामलों, रक्षा, सुरक्षा, समुद्री व्यापार सहयोग, व्यापार और निवेश, औषधि निर्माण, स्वास्थ्य देखभाल, डिजिटल प्रौद्योगिकी, ऊर्जा, परिवहन, अंतरिक्ष और शिक्षा जैसे क्षेत्रों तथा दोनों देशों के बीच लोगों के संबंधों के जैसे मुद्दों पर बातचीत की। डॉ. जयशंकर और सुगियानो ने द्विपक्षीय संबंधों में प्रगति का स्वागत किया। इससे पहले सोशल मीडिया पोस्ट में श्री जयशंकर ने कहा कि हाल के वर्षों में भारत और इंडोनेशिया के बीच व्यापक रणनीतिक भागीदारी और मजबूत हुई है। गृह मंत्री अमित शाह ने अंतर्राष्ट्रीय सीमाओं पर वित्तीय लेनदेन, भवन निर्माण और संपत्तियों के क्रय विक्रय पर कड़ी निगरानी रखने का निर्देश दिया है। गृह मंत्री की अध्यक्षता में त्रिपुरा के सीमावर्ती क्षेत्रों में संबंध में हुई बैठक के दौरान यह निर्णय लिया गया। गृह मंत्री ने पिछले 5 वर्षों के भूमि अभिलेखों की जांच करने का भी निर्देश दिया। सरकार ने कहा है कि अंतर्राष्ट्रीय स्तर पर एलपीजी की कीमतों में वृद्धि के बावजूद देश में वैश्विक स्तर पर इसका मूल्य सबसे कम है। पेट्रोलियम और प्राकृतिक गैस मंत्रालय ने कहा कि भारत में एलपीजी सिलेंडर का मूल्य अमरीका, ऑस्ट्रेलिया और कनाडा जैसे विकसित देशों की तुलना में काफी कम है। इस बीच आज घरेलू रसोई गैस की कीमत में 29 रुपए प्रति सिलेंडर की वृद्धि की गई है। दिल्ली में अब 14 किलोग्राम के एलपीजी सिलेंडर की नई कीमत 942 रुपए है। कक्षा 12वीं की परीक्षा के परिणाम जारी होने के बाद संबंधित मुद्दों की जांच और उत्तर पुस्तिकाओं के पुनर्मूल्यांकन के लिए ऑनलाइन आवेदन जमा करने की आज अंतिम तिथि है। केंद्रीय माध्यमिक शिक्षा बोर्ड ने बताया कि पोर्टल मध्यरात्रि तक खुला रहेगा। अमेरिका और ईरान के बीच संघर्ष के 100 दिन हो गए हैं। फरवरी के अंत में ईरान पर अमेरिका और इसराइल के हमलों से शुरू हुआ यह संघर्ष अब एक व्यापक क्षेत्रीय संकट में बदल गया है। संघर्ष से होर्मुज जलडमरू मध्य में सुरक्षित समुद्री यातायात के लिए खतरा और